नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपमणि शर्माबाट। असमको बाढ़ परिस्थिति आज पनि जटिल भइरहेको छ। यो बाढीमा 6 जिल्लाका 36,000 भन्दा धेरै मानिस क्षतिग्रस्तमा सम्मुखीन भएका छन्। असम राज्यिक दुर्योग व्यवस्थापना प्राधिकरणको भर्खरैको जानकारी अनुसार सम्प्रति 12 राजचक्रका 99 गाउँका 36,032 जना मानिस बाढमा क्षतिग्रस्त भएका छन्। हिजो सुनितपुर जिल्लाको चारद्वार राजचक्रको

साम्राज्यिक दुर्योग व्यवस्थापना प्राधिकरणको भर्खरैको जानकारी अनुसार सम्प्रति 12 वटा राजचक्रका 99 वटा गाउँका 36,032 जना मानिस बाढ़मा क्षतिग्रस्त भएका छन्। हिजो सुनितपुर जिल्लाको चारद्वार राजचक्रको इलाकामा एकजना मानिसको बढेको पानीमा डुबेर प्राण हराउँछ। लखिमपुर जिल्लाका सबैभन्दा धेरै 35,000 मानिस क्षतिग्रस्त भएका छन्। सुनितपुर, धेमाजी, जोरहाट, शिवसागर र डिब्रुगढ जिल्लामा विस्तृत अञ्चलहरू बाढ़को चपेटमा परेको छ। बाढ़को जिल्लाहरूमा प्रशासनले सहाय र उद्धार अभियान जोरदार राखेको साथै 24 वटा सहाय केन्द्र खोलेर अत्यावश्यक सामानहरू वितरण गरिरहेको छन् भनेर प्रशासनको सूत्रले बताएका छन्। असम विधानसभामा 1600 अधिवेशन आज अष्टम दिनको कार्यक्रममा बिहान 9:30 प्रश्नोत्तर घण्टाले सुरु भएको छ। आज सदन परिचालना नियमको 54 नम्बर नियमको अधीनमा छलफल अनुष्ठित हुनेछ। गुवाहाटी महानगरलाई पार्पल सिटी हिसाबले बनाउने कुरालाई छलफल हुने सम्भावना पनि छ। उतातिर बजेट सम्पर्कमा आज सदनमा विरोधीका उभय पक्षका विधायकहरूको वितर्कमा भाग लिनेछन्। विधानसभामा हिजो राज्यमा 5 वर्षमा 15,861 हेक्टर जमी दखलमुक्त भएको भनेर वनमन्त्री जयन्त मल्ल बरुवाले प्रकाश गर्दछन्। उतातिर राज्यलाई 2025-26 वर्षमा विदेशी पर्यटकको संख्या 47,000 वृद्धि भएको भनेर हिजो पर्यटन मन्त्री अजन्ता नेउगले विधानसभामा प्रकाश गरेकी छिन्। मुख्यमन्त्रीको अध्यक्षतामा हिजो डिसपुरको लोकसेवा भवनमा राज्यलाई अघि बढाउने विशेष सहाय योजना 2026-27 अग्रगति सन्दर्भमा एउटा पर्यालोचना बैठक अनुष्ठित हुन्छ। विभिन्न विभागको विषयहरूसित मूलधन विनियोगको निम्ति राज्यलाई अघि बढाएको यो सहाय योजनाको अग्रगति सम्पर्कमा भएको पर्यालोचना बैठकमा मन्त्री डाक्टर रनोज पेगु, जयन्त मल्ल बरुवा, पीयूष हाजरिका, अतुल बोरा, केशव महन्त, निलिमा देवी, विमल बोरा उपस्थित रहन्छन्। उतातिर राज्यको बाढ़ र अरू स्पर्शकातर परिस्थितिको परिप्रेक्ष्यमा साधारण तथा सरकारलाई सहयोगिता अघि बढाउनको लागि गठन गरेको दुर्योग व्यवस्थापना समितिको विषयहरूसित हिजो एउटा बैठक अनुष्ठित हुन्छ। यो बैठकमा बीजेपीका असम प्रदेशको सभापति दिलीप शैकिया, साधारण सम्पादक रविन्द्र राजु र मन्त्री पीयूष हाजरिकाले भाग लिएका छन्। असमिया चलचित्रकी एउटी जनप्रिय अभिनेत्री पूर्वी शर्माको हिजो साँझ आकस्मिक रूपले मृत्यु हुन्छ। अस्वस्थ भएपछि परिवारले चिकित्सालय लान्छन्, तापनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका छन्। 1980 निप बरुवा परिचालित आजली नवौ चलचित्रले सिनेमा जगतमा आत्मप्रकाश गरिया अभिनेत्री अभिमान, पिता पुत्र, सोन मैना, प्रथम रागिनी, बारुद, सिराज, जीवन, नदीर दुटीपार, नायक, कैनादान, रक्तबीज, विधाता जस्ता निकैवटा जनप्रिय चलचित्रमा अभिनय गरे र दर्शकलाई आप्लुत पारेकी थिइन्। शिल्पी पूर्वी शर्माले मृत्युको समयमा स्वामी विशिष्ट अभिनेता तपन दास, एउटी छोरी लगायत धेरैलाई छाडेर गइन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अभिनेत्रीको वियोगमा गम्भीर शोक प्रकाश गर्नुभएको छ। एउटा शोकवार्तामा मुख्यमन्त्रीले एकजना गुणी शिल्पी हिसाबले अभिनेत्रीले छाडेर गएकी सृष्टि र शिल्प साधनाले सधैँ चलचित्र प्रेमीलाई अनुप्राणित पार्छ भनेर उल्लेख गर्दछिन्। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुनिरहनु भएको थियो समाचार, अहिलेलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम एपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियोको घरअनुसार 3:21 र 26 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र दिपामणि शर्माले सम्पूर्णमा हार्दिक स्वागत गर्दै सुरु गरेको छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका कार्यक्रम, र उद्घोषकको कार्यक्रममा पहिलो गीत सिकार्नुहोस् कुन्ती मुक्तानको कण्ठमा यो गीत, र गीत सुन्ने क्रममा हामीले पहिले केही वार्ताको सुझाव दिन गइरहेको छौँ, जल प्रदूषण र यसको प्रभाव। र श्रोताबिन, हामी सबैलाई थाहा छ पानी बिना जीवन सम्भव छैन, र मानिस र जानवर र वनस्पति सम्पूर्ण जीवजन्तु पानीमा निर्भर छ। पृथ्वीको ठूलो भाग पानीले ढाकेर राखे तापनि सबै पानी पिउन योग्य छैन, त्यसैले उपलब्ध स्वच्छ पानीको संरक्षण गर्नु हाम्रो प्रमुख जिम्मेदारी हो। तर आज बढ्दो जनसङ्ख्याको तीव्र सहरीकरण, उद्योगको विस्तार र लापरवाहिकता कारणले जल प्रदूषण दिन प्रतिदिन बढिरहेको छ। श्रोताबिन, यो जल प्रदूषणबारे कुरा जारी राख्दै आउनुहोस् त, पहिलो गीत सिकार्नुहोस् कुन्ती मुक्तानको कण्ठमा यो गीत।

0: जल प्रदूषण भनेको के हो? जब नदी, ताल, पोखरी, इनार वा अन्य जलस्रोत, फोहोर वा रासायनिक पदार्थ, प्लास्टिक, ढल वा विषालु पदार्थ मिसिएर पानीको गुणस्तर बिग्रिन्छ, त्यसलाई जल प्रदूषण भनिन्छ। यस्तो पानी मानिस, जानवर तथा वातावरणका लागि हानिकारक हुन्छ। जल प्रदूषणका मुख्य कारणहरू, पहिले घरबाट निस्किने ढल र फोहोरलाई प्रशोधन नगरी नदी वा खोलामा मिसाउनु, दोस्रो उद्योगबाट निस्किने रासायनिक फोहोर, विषादी र धातुयुक्त पदार्थ सिधै जलस्रोतमा फाल्नु, तेस्रो कृषि क्षेत्रमा अत्यधिक रासायनिक मल र विषादीको प्रयोग र वर्षासँगै यी पदार्थ नदी र तालमा पुग्दछ, चौथो प्लास्टिक बोतल र झोला र अन्य फोहोर जथाभावी पानीमा फाल्नु, यसको कारणले हाम्रो जल प्रदूषण उत्पन्न हुन्छ। श्रोताबिन, जल प्रदूषण बारेमा जारी राख्दै अब दोस्रो गीत सुन्नुहोस्।
1: श्रोताबिन, दोस्रो गीत आउनुहोस् त सुनौ प्रदीप कुमार शर्माको कण्ठमा।

0: श्रोताबिन, जल प्रदूषण रोक्ने उपायहरू: फोहोर र प्लास्टिक जथाभावी नदीमा खोलामा नफाल्ने, उद्योगबाट निस्किने फोहोर प्रशोधन गरेर मात्र पानीमा मिसाउने, रासायनिक मल र विषादीको सन्तुलित प्रयोग गर्ने, वृक्षारोपण गर्ने र जलस्रोतको संरक्षण गर्ने, जनचेतना फैलाउने र वातावरण संरक्षण सम्बन्धी नियमको पालन गर्ने र प्रत्येक नागरिकले आफ्नो घर, विद्यालय र समुदायबाट सरसफाई सुरु गर्ने। हामी विद्यार्थीहरूको भूमिका: विद्यार्थीहरूले प्लास्टिकको प्रयोग कम गर्न सक्छौं र सरसफाई अभियानमा सहभागी हुन सक्छौं र पानीको दुरुपयोग रोक्न सक्छौं र परिवार तथा समाजमा जल संरक्षणको सन्देश फैलाउन सक्छौं। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। अन्त्यमा, पानी प्रकृतिको अमूल्य उपहार हो। आज हामीले यसको संरक्षण गरेनौं भने भविष्यका पुस्ताले स्वच्छ पानी पाउन कठिन हुनेछ। त्यसैले जल प्रदूषणको रोक्ने जिम्मेवारी सरकारको मात्रै होइन, हामी सबैको हो। आउनुहोस्, आजदेखि जलस्रोत सफा राख्ने, पानीको सदुपयोग गर्ने र वातावरण संरक्षणमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता गरौं।
1: श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगाहर्समा। श्रोताहरूले सुन्दै हुनुहुन्छ उद्घोषकहरूको गीतको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त अब सुनौ थिरा श्रेष्ठको स्वरलाई।

श्रोताहरूले सुन्दै हुनुहुन्छ उद्घोषकले रोजेको गीतको कार्यक्रम। यसै कार्यक्रममा अन्तमा आउनुहोस् त सुनौ रामकृष्ण ढकालको स्वरमा यो गीत।

रामकृष्ण ढकालले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ। श्रोताबिन, भोलि फेरि दिउँसोको 3:15 हामी कार्यक्रमको कोसेलीसहित उपस्थित हुने नै छौँ। लौ तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।